दिनुभयो। उहाँको यो विदाई र उदारता वास्तवमा ती कन्याको लागि एउटा ठूलो सुअवसर थियो जसलाई उनले चिन्न सकेनन्। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, जब महर्षि दुर्वासा बदरीका आश्रमतर्फ जानुभयो तब ती कन्याले गरेको थियो। उनी आफ्नो यो कठोर कष्टको बलले साक्षात शंकर भगवानको आसनलाई हल्लाउन चाहन्थिन् ताकि उहाँ प्रकट भएर उनको दुःख दूर गरिदिउन्। ती कन्याको शरीरको कान्ति हराउनुको पछाडि एउटा गहिरो आध्यात्मिक रहस्य लुकेको छ। पुरुषोत्तम मास साक्षात तेज र ऊर्जाको स्वरूप हो। जब कुनै जीवले यस महिनाको निन्दा गर्छ तब उसको अन्तकरणमा रहेको सात्विक तेज र ऊर्जा सोही क्षण नष्ट भएर जान्छ। ती कन्याले महर्षि दुर्वासाको अगाडि जुन कुवचन बोलिन् त्यसले उनको पूर्व जन्मको बाँकी रहेको पुण्यलाई पनि एकै क्षणमा भस्म गरिदियो। त्यही कारणले गर्दा महर्षिले श्राप नदिँदा पनि उनी पुरुषोत्तम मासको अदृश्य प्रभावका कारण तुरुन्तै कान्तिहीन र मलिन भइन्। यो घटनाले के सिद्ध गर्दछ भने ईश्वरका नियमहरू र पवित्र कालखण्डको अनादर गर्दा मनुष्यले कुनै बाहिरी सजाय नपाए पनि उसको आफ्नै भित्री आत्मबल, तेज र भाग्य सोही क्षण कमजोर हुन थाल्छ। ती कन्याले आफ्नो यो बदलिएको रूप देखेर पनि आफ्नो गल्ती स्वीकार गरिनन्। बरु उनी झन बढी जिद्दी भएर शिवको आराधनाका लागि अगाडि बढिन्। यस अध्यायको एउटा ठूलो तात्विक सन्देश यो हो कि भगवान विष्णु र भगवान शिवमा कुनै भेद छैन। जो मनुष्यले विष्णुको निन्दा गरेर शिवको पूजा गर्छ वा शिवको निन्दा गरेर विष्णुको पूजा गर्छ उसको त्यो पूजा र तपस्या कहिले पनि पूर्ण रूपमा सफल हुँदैन। ती मुनि कन्याले महर्षि दुर्वासाले बताएका विष्णुका प्रिय पुरुषोत्तम मासलाई निन्दित र मलमास भनिन्। त्यसलाई छोडेर केवल शिवको सेवामा लागिन्। उनको यो भेद बुद्धि नै उनको तपस्याको सबैभन्दा ठूलो अवरोध थियो। भगवान शिव आफै निरन्तर भगवान विष्णुको नाम जप गरिरहनुहुन्छ। भगवान विष्णु आफै शिवको आराधना गर्नुहुन्छ। त्यसैले साक्षात पुरुषोत्तमको अपमान गरेर शिवलाई प्रसन्न गर्न खोज्नु ती कन्याको अर्को एउटा अज्ञानता थियो जसले गर्दा उनको आगामी दिनमा अझ बढी कठिन र अनौठो परिस्थितिहरूको सामना गर्नुपर्ने थियो। महाज्ञानी सुतजीले नैमिषारण्यका ऋषिहरूलाई यस अध्यायको फलश्रुति बुझाउँदै भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई दशौं अध्यायको यो परम गोपनीय शिक्षाप्रद र अद्भुत वृत्तान्त बताउनुभयो। यो अध्याय मनुष्यको अहंकार, अज्ञानता र कर्मको फललाई बुझाउने एउटा उत्कृष्ट माध्यम हो। जो मनुष्यले यस दशौं अध्यायको कथालाई पूर्ण श्रद्धा, एकाग्र चित्त र भक्तिभावका साथ श्रवण गर्दछ उसको मनमा रहेको अहंकार, कुतर्क र अज्ञानताको अन्धकार सदाको लागि नष्ट भएर जान्छ। यस अध्यायको नियमित पाठ वा श्रवण गर्नाले मनुष्यलाई सही र गलतको पहिचान गर्ने विवेक प्राप्त हुन्छ। उसको बुद्धि भ्रमित हुनबाट जोगिन्छ र उसले आफ्ना गुरु तथा ज्येष्ठ नागरिकहरूको आदर गर्ने उत्तम संस्कार प्राप्त गर्छ। भगवान पुरुषोत्तमको कृपाले उसको घरमा आउने आकस्मिक बाधाहरू दूर हुन्छन् र उसको अन्तस्करण शुद्ध हुन्छ। यस अध्यायले कलियुगका संसारी जीवहरूका लागि गुरुको आज्ञा र उहाँको वचनको महत्वलाई स्पष्ट रूपमा बुझाउँछ। ती मुनिकन्याका पिता महर्षि मेधावीको अनुपस्थितिमा महर्षि दुर्वासा नै उनका लागि पिता र गुरु समान हुनुहुन्थ्यो। उहाँले ती कन्याको दुःख देखेर आफैले आफ्नो हितकारी वचन प्रकट गर्नुभएको थियो। यदि ती कन्याले आफ्नो सानो बुद्धिलाई छोडेर गुरुको त्यो आज्ञा मानेको भए उनले यो घोर कष्ट भोग्नु पर्ने थिएन। संसारका मानिसहरू पनि धेरै पटक आफ्ना गुरु र शास्त्रको वचनलाई पुराना वा काम नलाग्ने सम्झेर आफ्नै मनमर्जीले साधना र कर्महरू गर्न थाल्छन्, जसको परिणाम स्वरूप उनीहरूको जीवनमा धेरै हण्डर र ठक्कर खानुपर्छ। यो कथाले हामीलाई यो सिकाउँछ कि गुरुले देखाएको मार्ग जतिसुकै साधारण वा अनौठो देखियो पनि त्यसको पछाडि हाम्रो कल्याण लुकेको हुन्छ। भगवान श्रीकृष्ण कामेक वनमा अर्जुन र द्रौपदीलाई यो कथा सुनाउँदै हुनुहुन्छ कि जसरी ती मुनिकन्याले पुरुषोत्तम मासको अनादर गरेर दुःख भोगिन्, ठिक त्यसै गरी द्रौपदीले पनि आफ्नो पूर्व जन्ममा यो रहस्य बुझ्न सकेकी थिइनन्। यो कथा वास्तवमा द्रौपदीलाई आफ्नो वर्तमान कष्टको कारण बुझाउन र उनलाई पुरुषोत्तम मासको व्रत

प्रति श्रद्धा जगाउनको लागि साक्षात भगवानले सुनाउनु भएको हो। यस अध्यायले यो संकेत गर्दछ कि पुरुषोत्तम मासको महिमा कति सर्वोपरि छ। जो मनुष्यले यस महिनाको शरण लिन्छ उसको भाग्य पुरै बदलिन्छ। जसले यसको अनादर गर्छ उसले साक्षात शिवको तपस्या गरेर पनि कठिन परीक्षाबाट गुज्रिनुपर्छ। यो अद्भुत सामञ्जस्य र कर्मको चक्र नै यस पुरुषोत्तम मासको महात्म्यको प्राण हो, जसलाई सुनेर अर्जुनको मनमा पनि यस पवित्र महिनाप्रति गहिरो श्रद्धा र सम्मान जागृत भएको थियो। ती कान्तिहीन भएकी मुनिकन्याले आफ्नो आश्रमको चारैतर्फ एउटा कठोर घेरा तयार गरिन्, जहाँ उनी बाहेक कोही पनि जान सक्दैनथ्यो। उनले आफ्नो मनलाई संसारका ती विचारहरूबाट पूर्ण रूपमा अलग गरिन्। जाडो महिनाको कठ्याङ्ग्रिदो चिसोमा उनी नदीको चिसो पानीमा उभिएर तपस्या गर्थिन्। वर्षाको समयमा खुल्ला आकाश मुनि बस्थिन् र गर्मी महिनामा चारैतर्फ आगो बालेर पञ्चाग्नि तप गरी आफ्नो शरीरलाई तपाउँथिन्। उनको यो कठोर तपस्या देखेर वनका रुख बिरुवाहरू पनि ओइलाए झैँ भए। उनको मुखबाट निरन्तर शिव शिवको ध्वनि मात्र निस्किरहन्थ्यो। उनको यो अवस्था देखेर साक्षात स्वर्गका देवताहरू पनि चिन्तित भए कि एउटी सानी कन्याले आफ्नो शरीरलाई यति धेरै कष्ट किन दिइरहेकी छे। परन्तु उनको मनभित्र रहेको त्यो महर्षि दुर्वासा प्रतिको प्रतिशोध र पुरुषोत्तम मास प्रतिको अनादरको भावनाले उनलाई झन बढी ऊर्जा दिइरहेको थियो। यस अध्यायको अगाडिको प्रसङ्गमा महर्षि दुर्वासा जब यो आश्रमबाट बाहिर निस्कनुभयो, उहाँ सिधै परम पावन बद्रिका आश्रमतर्फ बढ्नुभयो। उहाँको मनमा ती कन्याको व्यवहारप्रति कुनै रिस थिएन। सुतजीको मुखार बिन्दबाट दशौं अध्यायको यो परम पावन शिक्षाप्रद र रसपूर्ण कथा सुनेपछि नैमिषारण्यका समस्त सौनक आदि ऋषिहरूको मन परम सन्तोष आनन्द र शान्तिले भरियो। उनीहरूले महसुस गरे कि यो कथा केवल एउटा इतिहास मात्र होइन, यो त उनीहरूको आफ्नै अन्तरकरणलाई शुद्ध बनाउने र अहंकारलाई नष्ट गर्ने एउटा दिव्य ऐना जस्तै हो। उनीहरूले सुतजीको अगाध ज्ञान र सुन्दर भाषा शैलीको मुक्त कण्ठले प्रशंसा गरे। ऋषिहरूले सुतजीलाई विन्ती गरे कि उहाँले यो कथामृतलाई यसरी नै अगाडि बढाउँदै लैजानुहोस्, ताकि उनीहरूको मनमा रहेको बाँकी जिज्ञासा पनि शान्त हुन सकोस् र उनीहरूले ती कन्याको तपस्याको अगाडिको परिणाम बुझ्न सकुन्। सुतजीले पनि ऋषिहरूको यो निष्कपट भक्तिभाव र एकाग्रता देखेर अत्यन्तै प्रसन्न हुँदै आगामी 11 अध्यायको कथा सुरु गर्ने अनुमति दिनुभयो। यस अध्यायको अन्तिम तात्विक सन्देश यो हो कि मनुष्यले आफ्नो जीवनमा कहिले पनि ईश्वरका नियमहरू र पवित्र कालखण्डको अनादर गर्नु हुँदैन। ती मुनि कन्याले पुरुषोत्तम मासको निन्दा गरेर जुन कष्ट भोगिन्, त्यो वास्तवमा सम्पूर्ण मानव जातिका लागि एउटा ठूलो चेतावनी र शिक्षा हो। हामीले आफ्नो सानो बुद्धि र अहंकारलाई त्यागेर शास्त्र र गुरुको वचनमा पूर्ण विश्वास राख्नुपर्छ, ताकि हाम्रो जीवनमा कहिले निराशा र अन्धकारको छाया नपरोस्। भगवान पुरुषोत्तमको यो महात्म्य कलियुगका जीवहरूको लागि परम कल्याणकारी र मोक्ष दिने साधन हो। यस अध्यायको कथा श्रवण गर्नाले मात्र पनि मनुष्यका आधा पाप नष्ट हुन्छन् र उनको मनमा सात्विक विचारहरूको उदय हुन्छ। त्यसैले हामी सबैले आफ्नो जीवनमा पुरुषोत्तम मासको महिमालाई बुझेर उहाँको शरणमा जानु आवश्यक छ, जसले गर्दा हाम्रो यो मानव जन्म पूर्ण रूपमा सफल र सार्थक बन्न सकोस्। श्री पुरुषोत्तम मास महात्म्यको 10 अध्याय यही पूरा हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्म्य नारायण नारद संवादे मुनिकन्या दुर्वासा संवादे पुरुषोत्तम तिरुस्कारो नाम 10 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण।

0: Jonti.
1: अध्यात्म ज्योति।

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभिल।
4: अनिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, र जाउलाखेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

आज ज्येष्ठ शुक्ल दशमी तिथि, आज हामी गंगा दशहरा मनाउँदैछौँ। गंगा दशहरा हामीहरूको एक पर्वहरूमध्ये महत्त्वपूर्ण पर्व हो। विशेषतः हामी हिन्दू धर्मावलम्बी संसारभरि नै यो गंगा दशहरा मनाउने गर्दछौँ। आजको दिनमा गंगामा स्नान गर्नाले सम्पूर्ण पापबाट मुक्त भइन्छ, यो हाम्रो धार्मिक मान्यता रहेको छ। आदरणीय श्रोता, गंगा दशहरा यो पर्व ज्येष्ठ शुक्ल प्रतिपदाबाट सुरु भई आज दशमीसम्म अर्थात् 10 दिन मनाउने गरिन्छ। आज यो पूर्ण भयो। पौराणिक कथनका अनुसार जब माता सीतालाई हरण गरेर रावणले लङ्का लिएर गएपछि रावणको वध गर्न र लङ्का विजय गर्न भगवान श्री रामचन्द्रजीबाट ठूलो प्रतिज्ञा गर्नुभयो। सोही समयबाट यो गंगा दशहरा मनाउँदै आइएको यो कथन छ। सुबेला लङ्का जानको लागि 100 योजन अर्थात् 400 कोसको समुद्रको पुल बनाएर तर्नु पर्दथ्यो। पुल निर्माण गर्नु कुनै सामान्य कुरा थिएन। बाँदर श्रेष्ठ नलको नेतृत्वमा पुल पूर्ण भयो। सो समय पुल निर्माणको शिलान्यास स्वयं भगवान रामचन्द्रबाट रामेश्वर भगवान अर्थात् भगवान शिवको विधिवत स्थापना गरी दशहराको पुण्य तिथिमा पूजा अर्चनाका साथ पुल निर्माण भएको कुरा रामायणमा बताइएको छ। आदरणीय श्रोता, आजको यो पर्व ज्येष्ठ शुक्ल प्रतिपदाबाट प्रारम्भ भयो र 10 दिन अर्थात् आजको दिनमा पूर्ण भयो। रामेश्वर भगवान शिवको ज्येष्ठ शुक्ल दशमीमा मनो भगवतै दश पाप हरा एनै नमः भनेर 5 ज्ञानेन्द्रिय 5 कर्मेन्द्रिय यी दुवै थरी गरी 10 वटै इन्द्रियजन्य 10 थरी पापको हरण गर्न सङ्कल्पसहित गंगा स्नान गरिन्छ। सकेसम्म प्रतिपदाबाट दशमीसम्म र त्यति धेरै दिन नसके पनि दशमीको गंगा स्नानलाई अत्यन्त महत्त्व मानिएको छ। आध्यात्मिक रामायणको युद्ध काण्ड चतुर्सर्गमा भगवान रामले सेतु पुल निर्माण गरेको विस्तृत वर्णन छ र रामेश्वर शिवको दर्शन तथा पूजाको 1-8 श्लोकसम्म स्पष्ट पारिएको छ। रामेश्वर भगवानको सन्दर्भमा संस्थापना गर्नुभएको रामेश्वर शिवलाई भगवान स्वयंले भन्नुभएको छ, जसले रामेश्वर शिवलाई दर्शन गर्छ त्यसको ब्रह्म हत्या इत्यादि पाप पनि नष्ट हुन्छ। रामेश्वरको दर्शन पूजा गरेर काशी वाराणसी सङ्कल्पसहित पूजा गर्ने विषयलाई बढी महत्त्व दिएको छ। त्यस्तै आदरणीय श्रोता, आजको दिनमा तिल घिउ सातु गुडको पिण्ड दान गर्न पनि उल्लेख गरिएको छ। साथै कृषकहरूले आजको दिनमा खेतीको पहिलो अवधि भएको हुँदा कर्कलो बोडी फर्सी आदिका मुन्टा टिपेर पनि 10 थोक तरकारी बनाई आजको दिनमा चाड मनाउने यो प्रचलन पनि छ। दशहराको दिनबाटै वर्षा आरम्भ भएको यो विश्वास गरिन्छ र आजको दिनमा 10 हातमाथि गंगाजीको छाल उठेर बढ्दछ भन्ने पनि किम्वदन्ती छ। आदरणीय श्रोता, हाम्रो मन मस्तिष्कमा 10 इन्द्रियहरूले तगारो लगाएका हुन्छन्। यस्ता मानसिक विकृतिलाई पखाल्न र यी 10 इन्द्रियहरूलाई आफ्नो नियन्त्रणमा लिन पनि आजको पर्वले गंगा स्नान गर्न र शिवको आराधना गर्न औलाइएको छ भने भौतिक दृष्टिबाट कृषकहरूले वर्षा आरम्भको बेला खुसियाली मनाउने गरेको पनि देखिन्छ। आदरणीय श्रोता, धार्मिक एवं आध्यात्मिक महत्व भएको आजको यो गंगा दशहराको पावन उपलक्ष्यमा हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा मंगलमय शुभकामनाका साथमा कार्यक्रममा प्रस्तुता म युवेन्द्र यहाँलाई स्वागत गर्दछु।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर,
3: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन।

खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: यो हो एफएम अध्यात्म ज्योति।
1: गंगा दशहराको पावन अवसरमा आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ केही गंगा सम्बन्धी भजनहरू। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल FM अध्यात्म ज्योति 104.8 मेगाहर्जमा।

आदरणीय श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो केही गङ्गा सम्बन्धी भजनहरू। अब कार्यक्रमको भने निर्धारित समय पूरा भएको हुँदा प्रस्तोता म युवेन्द्र बिदा माग्दछु। आजको दिन यहाँको अत्यन्त मङ्गल पवित्र एवं शुभ रहोस् यही कामनाका साथमा नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 5656।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी श्री पुरुषोत्तम महिनाको दशौं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको दशौं अध्याय।

सुतजीले नैमिषारण्यका समस्त सोनक आदि ऋषिहरूलाई भन्नुभयो, ए मुनिहरू, अब म हजुरहरूलाई मूल कथाको त्यो अंश सुनाउँछु जहाँ दुर्वासा ऋषिले ती कन्यालाई पुरुषोत्तम मासको वास्तविक तात्विक स्वरूप बुझाउनु भएको छ। मूल सन्दर्भलाई पूर्ण रूपमा सुरक्षित राख्दै ऋषिले भन्नुभयो, हे सुन्दरी, अबको ठिक तेस्रो महिनामा यस धरतीमा परम पावन पुरुषोत्तम मासको आगमन हुँदैछ। यो महिना समयको साधारण चक्र होइन, यो त भगवान श्रीकृष्णको आफ्नै प्रतिबिम्ब हो। यस महिनामा जसले नियमपूर्वक श्रद्धाका साथ स्नान गर्दछ त्यो मनुष्य आफ्ना सम्पूर्ण ज्ञात अज्ञात पाप मानसिक दोष र प्रारब्धको बन्धनबाट पूर्ण रूपमा मुक्त हुन्छ। यस पुरुषोत्तम मासको तुलनामा संसारमा कार्तिक आदि कुनै पनि मास हुन सक्दैनन्। संसारका जति पनि अन्य मासहरू छन्, पक्षहरू छन् र जति पनि महापर्व वा पवित्र तिथिहरू छन्, ती सबै मिलेर पनि यस परम पूजनीय पुरुषोत्तम मासको सोह्रौँ कला अर्थात् एक सानो अंशको बराबर पनि हुन सक्दैनन्। यो महिना साक्षात गोलोक बिहारी श्रीकृष्णको प्राण भन्दा पनि प्रिय महिना हो। यसमा गरिएको सानो भन्दा सानो स्नान, शक्ति अनुसारको दान, भगवानको नामको जप अनुष्ठान र भगवत सेवाले मनुष्यका संसारका सबै मनोकांक्षित फलहरू पूर्ण गराइदिन्छ। त्यसैले हे सुपुत्री, तिम्रो यो अनाथपन र दुःखको आगोलाई शान्त पार्न तिमीले पनि यस आउँदै गरेको पुरुषोत्तम मासको नियमपूर्वक सेवा र व्रत गर, तिम्रो कल्याण हुनेछ। दुर्वासा ऋषिले ती कन्याको अगाडि यस महिनाको अलौकिक फललाई अझ प्रष्ट पार्न दुईवटा महान तीर्थको तुलनात्मक उदाहरण प्रस्तुत गर्नुभयो। ऋषि दुर्वासाले भन्नुभयो, हे मुनि कन्या, तिमीलाई यो संसारका ठूला ठूला तीर्थहरूको फलको शक्ति बताउँछु, जसलाई सुनेपछि तिमीले यस महिनाको अलौकिक सामर्थ्य थाहा पाउनेछौ। यदि कुनै मनुष्यले लगातार 12 वर्षसम्म परम पवित्र गङ्गा नदीको शीतल जलमा त्रिकाल स्नान गर्दछ भने उसले जुन अक्षय फल प्राप्त गर्दछ, अथवा जब सूर्य र बृहस्पति ग्रहको विशेष संयोग भएर सिंह राशिमा बृहस्पति आउँछन् अर्थात् सिंहस्थ बृहस्पति हुन्छ, त्यति बेला गोदावरी गङ्गा नदीमा स्नान गर्नाले जुन अत्यन्तै दुर्लभ महान र जन्म जन्मान्तरको पाप नाश गर्ने फल प्राप्त हुन्छ, ठिक त्यही सम्पूर्ण फल कुनै पनि मनुष्यले यस पुरुषोत्तम महिनामा केवल एक पटक मात्र पनि जुनसुकै स्थानमा बसेर श्रद्धापूर्वक स्नान गर्नाले सहजै प्राप्त गर्दछ। यो यस महिनाको साक्षात र प्रत्यक्ष फल हो जसमा कुनै संशय छैन। सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, भगवान श्रीकृष्ण काम्यक वनमा अर्जुनलाई अगाडिको वृत्तान्त सुनाउँदै भन्नुहुन्छ, हे अर्जुन, महर्षि दुर्वासा जस्ता त्रिकालदर्शी मुनिराज कन्यालाई यसरी हितोपदेशका परम पवित्र वचनहरू भनेर चुप हुनुभयो। उहाँले सोचिरहनु भएको थियो कि यो टुहुरी बालिकाले मेरो आज्ञा मानेर आफ्नो कल्याण गर्नेछिन्, परन्तु हे पाण्डु पुत्र, समयको खेल कस्तो हुन्छ भने उनी त मूढ र अज्ञानी बालिका जस्तो भइन्। दुर्वासा ऋषिका ती परम कल्याणी वचन सुनेर उनी प्रसन्न हुनुको साटो आफ्नो भित्री दुर्भावना र पूर्वजन्मको दोषका कारण प्रेरित भएर क्रोधित भइन्। उनले आफ्ना आँखाहरू कडा बनाउँदै महर्षि दुर्वासाको मर्यादालाई बिर्सिएर अत्यन्तै कटु बोलीमा भनिन्, हे ऋषिराज, हजुरले मलाई जुन सान्त्वना र उपाय दिनुभयो, हजुरका ती वचनहरू मलाई कति पनि ठिक र शास्त्रसम्मत लागेनन्। हजुर कसरी यस्तो अनौठो र विरोधाभास कुरा गर्न सक्नुहुन्छ? माघ आदि महिनाहरू जसमा साक्षात सूर्यदेवको उत्तरायण सुरु हुन्छ, तिनलाई हजुर कसरी थोरै फल दिने भन्न सक्नुहुन्छ? र संसारकै सबैभन्दा पवित्र मानिएको कार्तिक आदि महिनालाई हजुर कसरी कम वा तुच्छ भन्न सक्नुहुन्छ? के विधिपूर्वक सेवा गरिएको र सबै इच्छा पूरा गर्ने वैशाख महिनाले मानिसलाई इच्छित फल दिँदैन र? हजुर कुन आधारमा यी स्थापित महिनाहरूलाई कम भन्दै हुनुहुन्छ?
ती मुनि कन्याले आफ्नो अज्ञानताको पराकाष्ठ देखाउँदै महर्षि दुर्वासाको अगाडि पुरुषोत्तम मासको घोर निन्दा गर्न थालिन्। उनले भनिन्, हे मुनि, हजुर जुन महिनाको यति धेरै प्रशंसा गरिरहनु भएको छ, यो त वास्तवमा एउटा मलमास, फोहर, अपवित्र वा अधिक मास मात्र हो। यो महिना त संसारका सबै शुभ र वैदिक कर्महरूका लागि सर्वथा निन्दित, त्याज्य र अपवित्र मानिएको छ। यस महिनामा कुनै पनि माङ्गलिक कार्यहरू हुँदैनन्। हे मुनि श्रेष्ठ, हजुर आफै भन्नुहोस्, जुन महिनामा सूर्यको कुनै संक्रान्ति नै हुँदैन, जुन महिना सूर्यको संक्रान्ति गतिबाट सर्वथा रहित छ, यस्तो अनाथ, निन्दित र संक्रान्ति विहीन मनमासलाई हजुर कसरी संसारकै सबैभन्दा श्रेष्ठ महिना भन्न सक्नुहुन्छ? मलाई हजुरको यो कुरामा कति पनि विश्वास छैन। म यस निन्दित महिनाको सेवा गरेर आफ्नो समय र शक्ति कदापि नष्ट गर्ने छैन। हे ऋषिहरू, ती बालिकाले आफ्नो सानो बुद्धि र अहंकारको वशीभूत भएर साक्षात कालको स्वरूप बुझ्न नसकी महर्षि दुर्वासाको अगाडि यसरी पुरुषोत्तम मासको घोर अपमान गरिन्। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, क्रोधका लागि ब्रह्माण्डमै प्रख्यात भएका ती महातपस्वी महर्षि दुर्वासाको अगाडि उभिएर एउटा सानी केटीले यसरी शास्त्रको मर्यादा उल्लङ्घन गर्दै पुरुषोत्तम मासको निन्दा गरेको सुनेपछि महर्षिको सम्पूर्ण शरीर क्रोधको भीषण आगोले दनदनी जल्न थाल्यो। क्रोधका कारण उहाँका दुवै आँखाहरू साक्षात प्रलयको सूर्य जस्तै राताराता भए र उहाँको अनुहार भयानक देखिन थाल्यो। परन्तु महर्षि दुर्वासाले आफ्नो उग्र रूपलाई आफ्नो ज्ञान र विवेकको बलले भित्रभित्रै नियन्त्रण गर्न थाल्नुभयो। ओहो, यो कन्या त परम प्रिय र दिवंगत मित्र महर्षि मेधावीकी छोरी हुन्। यो अहिले पूर्ण रूपमा अनाथ र असहाय छे। यो बालिका अत्यन्त मूर्ख र अज्ञानी छे। यसलाई आफ्नो हित र अहितको कति पनि ज्ञान छैन। पुरुषोत्तम मासको यो अलौकिक महात्म्य र रहस्य जसलाई ब्रह्माण्डका ठुला ठुला ज्ञानी, तपस्वी र ऋषिहरूले त सजिलै बुझ्न सक्दैनन् भने यो कम बुद्धि, अल्प बुद्धि भएका साधारण पुरुष र कन्याहरूले कसरी बुझ्न सकोस्? यो बिना पिताकी कन्या पहिले नै आफ्नो जीवनको दुःख रूपी भीषण अग्निमा भित्रभित्रै सुलगिरहेकी छे। यसको शरीर शोक र कष्टले जीर्ण भइसकेको छ। यस्तो अवस्थामा यदि मैले यसलाई आफ्नो उग्र र भयानक श्राप दिएँ भने यसले त्यो श्रापको रापलाई कसरी सहन गर्न सक्छ? यो त सोही क्षण नष्ट भएर जानेछ। त्यसैले मैले आफ्नो क्रोधलाई शान्त पार्नै पर्छ। सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, महर्षि दुर्वासाले आफ्नो भित्र उठेको यो प्रलयकारी क्रोधलाई आफ्नो विवेक र दयाको बलले बिस्तारै पूर्ण रूपमा शान्त पार्नुभयो। उहाँ पुनः स्वस्थ र शान्त हुनुभयो। उहाँले व्याकुल र डराएकी तर अझै पनि अहंकारमा रहेकी कन्यातर्फ हेर्दै अत्यन्तै गम्भीर वचनहरू भन्न थाल्नुभयो। हे नादान, दुखी र नासमझ बालिका, तिमी अहिले दुःख र अज्ञानको चरम सीमामा छौ। त्यसैले तिमीले बोलेका यी कुवचनमाथि मेरो केही पनि क्रोध छैन। तिम्रो यो निर्भाग्य र मलिन मनमा जस्तो विचार आएको छ, तिमीलाई जे ठिक लाग्छ तिमी त्यही गर। म तिमीलाई करकाप गर्ने छैन, परन्तु अब जे हुनेवाला छ त्यो तिमीले कान खोलेर सुन। महर्षि दुर्वासाले अगाडि भन्नुभयो, हे मुनि कन्या, तिमीले आज मेरो अगाडि उभिएर साक्षात भगवान श्रीकृष्णको प्रियतम पुरुषोत्तम मासको जुन घोर अनादर, अपमान र निन्दा गरेकी छौ, त्यसको दुष्परिणाम तिमीले यस जन्ममा वा तिम्रो आउने जन्ममा अवश्य नै भोग्नु पर्दछ। कर्मको यो गति अकाट्य छ। केवल तिम्रा पूजनीय पिता महर्षि मेधावी मेरा परम प्रिय मित्र हुनुहुन्थ्यो। उहाँको आत्माको सम्मानको लागि र तिम्रो बालक अवस्थालाई दया गरेर म तिमीलाई यहाँ कुनै श्राप दिइरहेको छैन, किनकि तिमी आफ्नो शुभ तथा अशुभलाई पहिचान गर्न सक्दैनौ। तिम्रो कल्याण होस्, म त अब यहाँबाट साक्षात भगवान नारायणको निरन्तर सेवा र आराधनाको लागि प्रस्थान गर्दैछु। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, ऋषि दुर्वासाले यति भनेपछि उहाँ आफ्नो दण्ड र कमण्डलु लिएर त्यो कुटीको आँगनबाट झट्ट उठेर तीव्र गतिमा त्यहाँबाट हिँडिहाल्नुभयो। उहाँको यो प्रस्थान सँगै त्यो आश्रम पुनः सहारा विहीन भयो।
सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, महर्षि दुर्वासा त्यस आश्रमबाट निस्कने बित्तिकै साक्षात पुरुषोत्तम मासको अनादर र निन्दा गरेको त्यो भयानक पापको तत्काल प्रभाव देखिन थाल्यो। ती सुन्दरी र तेजस्वी मुनिकन्याको शरीरमा रहेका जुन स्वाभाविक चमक, कान्ति र ऊर्जा थियो, त्यो सोही क्षण पुरुषोत्तम मासको अदृश्य प्रभावका कारण पूर्ण रूपमा नष्ट भएर गयो। उनको अनुहार एउटा ग्रहण लागेको चन्द्रमा जस्तै कालो, नीरस र मलिन देखिन थाल्यो। आफ्नो शरीरको यो रूप देखेर उनी छाँगाबाट खसे जस्ती भइन् र आफ्नो मनमा विचार गर्न थालिन्, ओहो, महर्षि दुर्वासाले मलाई श्राप त दिनुभएन, तर उहाँको प्रस्थानसँगै मेरो शरीरको यो अवस्था किन भयो? जे भए पनि मलाई विष्णुको त्यो महिना मलमास प्रति कुनै विश्वास छैन। म अब तत्काल फल दिने संहार र सृष्टिका मालिक माता पार्वतीका पति साक्षात श्री शङ्कर महादेवको आराधना र शरण लिनेछु। उहाँ त आशुतोष हुनुहुन्छ र चाँडै प्रसन्न हुनुहुन्छ। उहाँले मलाई अवश्य न्याय र सुख दिनुहुन्छ। यस्तो दृढ निश्चय गरेर उनी आफ्नो आश्रमको भित्र गइन् र कठोर तपस्या गर्ने तीव्र इच्छा र संकल्प गर्न थालिन्। सुतजीले कथाको अन्त्य गर्दै ऋषिहरूलाई भन्नुभयो, हे शौनक आदि ऋषिहरू, ती मुनिकन्याले आफ्नो मनमा यो कुरा दृढतापूर्वक निश्चय गरिन् कि उनी अब भगवान विष्णु वा पुरुषोत्तम मासको नाम पनि लिने छैनन्। उनले महर्षि दुर्वासा जस्ता प्रबल मुनिका ती कल्याणकारी र हितोपदेश वचनहरूलाई पूर्ण रूपमा निन्दित र त्याज्य सम्झिन्। उनले आफ्नो भेद बुद्धिको वशीभूत भएर आफ्नो वन आश्रममा केवल र केवल भगवान शङ्करको सेवा र कठिन पूजा गर्न सुरु गरिन्। उनले सोचेकी थिइन् कि शिवको आराधनाबाट उनले आफ्नो सबै दुःख सजिलैसँग पार लगाउने छिन्। तर साक्षात पुरुषोत्तमको अपमान गरेर सुरु गरेको यो यात्रा उनको जीवनको एउटा ठूलो भूल र कष्टको कारक साबित हुनेवाला थियो। बद्रिका आश्रममा भगवान नारायणको मुखार बिन्दबाट दशौं अध्यायको यो अद्भुत र रहस्यमय कथा सुनिरहनुभएका देवर्षि नारदको मनमा एउटा गहिरो कौतूहल र आश्चर्य पैदा भयो। उहाँले आफ्ना दुवै हात जोडेर सोध्नुभयो, हे प्रभु, हे सृष्टि पालक, महर्षि दुर्वासाले ती कन्यालाई यति सुन्दर उपाय सिकाउँदा पनि उनको बुद्धि किन यसरी भ्रष्ट भयो? उनले साक्षात पुरुषोत्तम मासको निन्दा गर्ने आँट कसरी गरिन्? हे जनार्दन, भगवान विष्णु र ब्रह्माजीलाई छोडेर उनले केवल भगवान शिवको मात्र आराधना किन रोजिन्? के भगवान शिवले उनको त्यो कठोर तपस्याबाट प्रसन्न भएर उनलाई आशीर्वाद दिनुभयो? कृपा गरेर मलाई यो कर्मको सूक्ष्म गति र ती कन्याको अगाडिको भविष्य विस्तारपूर्वक बताइदिनुहोस्। देवर्षि नारदको यो गम्भीर र न्यायपूर्ण प्रश्न सुनेपछि भगवान नारायणले बिस्तारै मुस्कुराउँदै भन्नुभयो, हे देवर्षि, मानिसको जीवनमा काल, समय र कर्मको प्रभाव अत्यन्त बलियो हुन्छ। ती मुनि कन्याले पूर्व जन्ममा जुन अहंकार गरेकी थिइन् त्यसैको संस्कार उनको यस जन्मको अन्तकरणमा पनि लुकेको थियो। महर्षि दुर्वासा जस्ता महान सन्तको सानिध्य पाउँदा पनि उनको त्यो पूर्व जन्मको दोषले गर्दा उनको बुद्धि विपरीत दिशामा गयो। जब मानिसको भाग्य कमजोर हुन्छ तब उसलाई हित गर्ने मानिस पनि शत्रु जस्तो लाग्छ र कल्याणकारी कुरा पनि विष जस्तो लाग्छ। ती कन्याले पुरुषोत्तम मासलाई मलमास भनेर जुन निन्दा गरिन् त्यो वास्तवमा उनको आफ्नो अज्ञानताको पराकाष्ठ थियो। अब उनको त्यो तपस्याले के मोड लियो त्यो सुन्नुहोस्। सुतजीले नैमिषारण्यका समस्त शौनकादि ऋषिहरूलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, भगवान श्रीकृष्णले अर्जुनलाई यो कथा सुनाउँदै हुनुहुन्छ कि ती मुनिकन्याले कसरी आफ्नो जीवनलाई कठोर तपस्याको आगोमा हुमिन्। उनले आफ्नो कोमल शरीरको अलिकति पनि माया गरिनन् किनभने दिनभरि सूर्यको तापमा बस्ने, रातभरि चिसो जमिनमा सुत्ने र केवल वनका सुक्खा पातहरू मात्र खाएर उनले शिवको नाम जप्न थालिन्। उनको यो दृढता र जिद्दीपन देखेर वनका हिंसक जनावरहरू पनि अचम्ममा परे। तर उनको यो तपस्याको अगाडि महर्षि दुर्वासाको आज्ञाको उल्लङ्घन र पुरुषोत्तम मासको अपमान लुकेको हुनाले उनको शरीरको तेज बिस्तारै घट्दै गएको थियो। उनी भित्रभित्रै कान्तिहीन र कुरूप हुँदै गइन्।
तर उनको मनमा रहेको त्यो शिव आराधनाको संकल्प अलिकति पनि डगमगाएन। यस संसारमा मनुष्यले धेरै पटक आफ्नो सानो बुद्धि र अहंकारका कारण ठूला ठूला सु अवसरहरू गुमाउने गर्छ। ती मुनि कन्याको यो कथाले सम्पूर्ण मानव जातिलाई यही सन्देश दिन्छ कि जब कुनै अनुभवी ज्ञानी र सद्गुरुले हाम्रो हितको लागि कुनै मार्ग देखाउँछन् तब आफ्नो कुतर्क र घमण्डको प्रयोग गर्नु हुँदैन। ती कन्याले वैशाख कार्तिक र माघ महिनाको तुलना गरेन पुरुषोत्तम मासलाई जुन निन्दा गरिन् त्यो वास्तवमा उनको संसारी र सीमित सोचको परिणाम थियो। संसारका मानिसहरू पनि धेरै पटक बाहिरी चमक धमक र सांसारिक नियमहरूमा यति धेरै फस्छन् कि उनीहरूले ईश्वरको त्यो अलौकिक र आध्यात्मिक स्वरूपलाई चिन्न सक्दैनन्। पुरुषोत्तम मास बाहिरबाट मलमास वा अपवित्र देखिए पनि भित्रबाट त्यो साक्षात भगवत कृपाको महासागर हो। ती कन्याले यो रहस्य बुझ्न नसक्दा उनले आफ्नो सुखको मार्गलाई आफैले बन्द गरिन् र दुःखको अर्को एउटा लामो बाटो रोजिन्। यस अध्यायमा महर्षि दुर्वासाको एउटा सर्वथा नयाँ र महान स्वरूप संसारको अगाडि प्रकट हुन्छ। सधैँ आफ्नो क्रोधका लागि चिनिने महर्षिले एउटी साधारण र मूर्ख केटीको यति ठूलो अपमानलाई पनि सहजै सहन गर्नुभयो। उहाँले आफ्नो क्रोधलाई आफ्नो विवेकले जित्नुभयो किनकि उहाँलाई आफ्नो दिवंगत मित्र महर्षि मेधावी प्रतिको कर्तव्य र प्रेमको सम्झना थियो। महर्षि दुर्वासाको यो व्यवहारले के सिकाउँछ भने साँचो सन्त र ज्ञानी पुरुषहरू बाहिरबाट जतिसुकै कडा देखिए पनि उनीहरूको हृदयभित्र अनाथ र असहाय जीवप्रति असीम करुणा लुकेको हुन्छ। उहाँले ती कन्यालाई श्राप दिन सक्नुहुन्थ्यो तर उहाँले उनलाई आफ्नै कर्मको फल भोग्नका लागि छोडिदिनुभयो। उहाँको यो विदाई र उदारता वास्तवमा ती कन्याको लागि एउटा ठूलो सु अवसर थियो जसलाई उनले चिन्न सकिनन्। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, जब महर्षि दुर्वासा बदरीका आश्रमतर्फ जानुभयो तब ती कन्याले आफ्नो आश्रमको नजिकै एउटा कठिन स्थान छनौट गरिन्। उनले भगवान शिवलाई प्रसन्न गर्नका लागि आफ्नो आहार पूर्ण रूपमा त्यागिन्। सुरुमा उनले केवल वनका फलहरू खाइन्, त्यसपछि उनले केवल पानीको भरमा दिनहरू काटिन् र अन्तमा उनले पानी पनि छोडेर केवल हावा खाएर तपस्या गर्न थालिन्। उनको यो कोमल र सुन्दर शरीर बिस्तारै एउटा सुकेको काठ जस्तै हुँदै गयो। उनका आँखाहरू भित्र धसिए, उनको छाला सुक्यो र उनको शरीरमा रहेका हड्डीहरू स्पष्ट रूपमा देखिन थाले। तर उनको मनमा रहेको त्यो दृढ इच्छा शक्ति र भगवान शिवप्रतिको एकहोरो भक्ति भने बढ्दै गइरहेको थियो। उनी आफ्नो यो कठोर कष्टको बलले साक्षात शङ्कर भगवानको आसनलाई हल्लाउन चाहन्थिन् ताकि उहाँ प्रकट भएर उनको दुःख दूर गरिदिउन्। ती कन्याको शरीरको कान्ति हराउनुको पछाडि एउटा गहिरो आध्यात्मिक रहस्य लुकेको छ। पुरुषोत्तम मास साक्षात तेज र ऊर्जाको स्वरूप हो। जब कुनै जीवले यस महिनाको निन्दा गर्छ तब उसको अन्तकरणमा रहेको सात्विक तेज र ऊर्जा सोही क्षण नष्ट भएर जान्छ। ती कन्याले महर्षि दुर्वासाको अगाडि जुन कुवचन बोलिन् त्यसले उनको पूर्वजन्मको बाँकी रहेको पुण्यलाई पनि एकै क्षणमा भस्म गरिदियो। त्यही कारणले गर्दा महर्षिले श्राप नदिँदा पनि उनी पुरुषोत्तम मासको अदृश्य प्रभावका कारण तुरुन्तै कान्तिहीन र मलिन भइन्। यो घटनाले के सिद्ध गर्दछ भने ईश्वरका नियमहरू र पवित्र कालखण्डको अनादर गर्दा मनुष्यले कुनै बाहिरी सजाय नपाए पनि उसको आफ्नै भित्री आत्मबल तेज र भाग्य सोही क्षण कमजोर हुन थाल्छ। ती कन्याले आफ्नो यो बदलिएको रूप देखेर पनि आफ्नो गल्ती स्वीकार गरिनन्। बरु उनी झन बढी जिद्दी भएर शिवको आराधनाका लागि अगाडि बढिन्। यस अध्यायको एउटा ठूलो तात्विक सन्देश यो हो कि भगवान विष्णु र भगवान शिवमा कुनै भेद छैन। जो मनुष्यले विष्णुको निन्दा गरेर शिवको पूजा गर्छ वा शिवको निन्दा गरेर विष्णुको पूजा गर्छ उसको त्यो पूजा र तपस्या कहिले पनि पूर्ण रूपमा सफल हुँदैन। ती मुनि कन्याले महर्षि दुर्वासाले बताएका विष्णुका प्रिय पुरुषोत्तम मासलाई निन्दित र मलमास भनिन्। त्यसलाई छोडेर केवल शिवको सेवामा लागिन्। उनको यो भेद बुद्धि नै उनको तपस्याको सबैभन्दा ठूलो अवरोध थियो।
भगवान शिव आफै निरन्तर भगवान विष्णुको नाम जप गरिरहनुहुन्छ। भगवान विष्णु आफै शिवको आराधना गर्नुहुन्छ। त्यसैले साक्षात पुरुषोत्तमको अपमान गरेर शिवलाई प्रसन्न गर्न खोज्नु ती कन्याको अर्को एउटा अज्ञानता थियो, जसले गर्दा उनको आगामी दिनमा अझ बढी कठिन र अनौठो परिस्थितिहरूको सामना गर्नुपर्ने थियो। महाज्ञानी सुतजीले नैमिषारण्यका ऋषिहरूलाई यस अध्यायको फलश्रुति बुझाउँदै भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई दशौं अध्यायको यो परम गोपनीय शिक्षाप्रद र अद्भुत वृत्तान्त बताउनुभयो। यो अध्याय मनुष्यको अहंकार, अज्ञानता र कर्मको फललाई बुझाउने एउटा उत्कृष्ट माध्यम हो। जो मनुष्यले यस दशौं अध्यायको कथालाई पूर्ण श्रद्धा, एकाग्र चित्त र भक्तिभावका साथ श्रवण गर्दछ, उसको मनमा रहेको अहंकार, कुतर्क र अज्ञानताको अन्धकार सदाको लागि नष्ट भएर जान्छ। यस अध्यायको नियमित पाठ वा श्रवण गर्नाले मनुष्यलाई सही र गलतको पहिचान गर्ने विवेक प्राप्त हुन्छ। उसको बुद्धि भ्रमित हुनबाट जोगिन्छ र उसले आफ्ना गुरु तथा ज्येष्ठ नागरिकहरूको आदर गर्ने उत्तम संस्कार प्राप्त गर्छ। भगवान पुरुषोत्तमको कृपाले उसको घरमा आउने आकस्मिक बाधाहरू दूर हुन्छन् र उसको अन्तस्करण शुद्ध हुन्छ। यस अध्यायले कलियुगका संसारी जीवहरूका लागि गुरुको आज्ञा र उहाँको वचनको महत्वलाई स्पष्ट रूपमा बुझाउँछ। ती मुनिकन्याका पिता महर्षि मेधावीको अनुपस्थितिमा महर्षि दुर्वासा नै उनका लागि पिता र गुरु समान हुनुहुन्थ्यो। उहाँले ती कन्याको दुःख देखेर आफैले आफ्नो हितकारी वचन प्रकट गर्नुभएको थियो। यदि ती कन्याले आफ्नो सानो बुद्धिलाई छोडेर गुरुको त्यो आज्ञा मानेको भए उनले यो घोर कष्ट भोग्नुपर्ने थिएन। संसारका मानिसहरू पनि धेरै पटक आफ्ना गुरु र शास्त्रको वचनलाई पुराना वा काम नलाग्ने सम्झेर आफ्नै मनमर्जीले साधना र कर्महरू गर्न थाल्दछन्, जसको परिणामस्वरूप उनीहरूको जीवनमा धेरै हण्डर र ठक्कर खानुपर्छ। यो कथाले हामीलाई यो सिकाउँछ कि गुरुले देखाएको मार्ग जतिसुकै साधारण वा अनौठो देखिए पनि त्यसको पछाडि हाम्रो कल्याण लुकेको हुन्छ। भगवान श्रीकृष्ण कामेक वनमा अर्जुन र द्रौपदीलाई यो कथा सुनाउँदै हुनुहुन्छ कि जसरी ती मुनिकन्याले पुरुषोत्तम मासको अनादर गरेर दुःख भोगिन्, ठिक त्यसै गरी द्रौपदीले पनि आफ्नो पूर्व जन्ममा यो रहस्य बुझ्न सकेकी थिइनन्। यो कथा वास्तवमा द्रौपदीलाई आफ्नो वर्तमान कष्टको कारण बुझाउन र उनलाई पुरुषोत्तम मासको व्रतप्रति श्रद्धा जगाउनको लागि साक्षात भगवानले सुनाउनु भएको हो। यस अध्यायले यो संकेत गर्दछ कि पुरुषोत्तम मासको महिमा कति सर्वोपरि छ। जो मनुष्यले यस महिनाको शरण लिन्छ उसको भाग्य पूरै बदलिन्छ। जसले यसको अनादर गर्छ उसले साक्षात शिवको तपस्या गरेर पनि कठिन परीक्षाबाट गुज्रिनुपर्छ। यो अद्भुत सामञ्जस्य र कर्मको चक्र नै यस पुरुषोत्तम मासको महात्म्यको प्राण हो, जसलाई सुनेर अर्जुनको मनमा पनि यस पवित्र महिनाप्रति गहिरो श्रद्धा र सम्मान जागृत भएको थियो। ती कान्तिहीन भएकी मुनिकन्याले आफ्नो आश्रमको चारैतर्फ एउटा कठोर घेरा तयार गरिन्, जहाँ उनी बाहेक कोही पनि जान सक्दैनथ्यो। उनले आफ्नो मनलाई संसारका ती विचारहरूबाट पूर्ण रूपमा अलग गरिन्। जाडो महिनाको कठ्याङ्ग्रिदो चिसोमा उनी नदीको चिसो पानीमा उभिएर तपस्या गर्थिन्। वर्षाको समयमा खुल्ला आकाश मुनि बस्थिन् र गर्मी महिनामा चारैतर्फ आगो बालेर पञ्चाग्नि तप गरी आफ्नो शरीरलाई तपाउँथिन्। उनको यो कठोर तपस्या देखेर वनका रुख बिरुवाहरू पनि ओइलाए झैँ भए। उनको मुखबाट निरन्तर शिव शिवको ध्वनि मात्र निस्किरहन्थ्यो। उनको यो अवस्था देखेर साक्षात स्वर्गका देवताहरू पनि चिन्तित भए कि एउटी सानी कन्याले आफ्नो शरीरलाई यति धेरै कष्ट किन दिइरहेकी छे। परन्तु उनको मनभित्र रहेको त्यो महर्षि दुर्वासा प्रतिको प्रतिशोध र पुरुषोत्तम मास प्रतिको अनादरको भावनाले उनलाई झन बढी ऊर्जा दिइरहेको थियो। यस अध्यायको अगाडिको प्रसङ्गमा महर्षि दुर्वासा जब यो आश्रमबाट बाहिर निस्कनुभयो, उहाँ सिधै परम पावन बद्रिका आश्रमतर्फ बढ्नुभयो। उहाँको मनमा ती कन्याको व्यवहारप्रति कुनै रिस थिएन।
सुतजीको मुखार बिन्दबाट दशौं अध्यायको यो परम पावन शिक्षाप्रद र रसपूर्ण कथा सुनेपछि नैमिषारण्यका समस्त शौनक आदि ऋषिहरूको मन परम सन्तोष, आनन्द र शान्तिले भरियो। उनीहरूले महसुस गरे कि यो कथा केवल एउटा इतिहास मात्र होइन, यो त उनीहरूको आफ्नै अन्तरकरणलाई शुद्ध बनाउने र अहंकारलाई नष्ट गर्ने एउटा दिव्य ऐना जस्तै हो। उनीहरूले सुतजीको अगाध ज्ञान र सुन्दर भाषा शैलीको मुक्त कण्ठले प्रशंसा गरे। ऋषिहरूले सुतजीलाई विन्ती गरे कि उहाँले यो कथामृतलाई यसरी नै अगाडि बढाउँदै लैजानुहोस्, ताकि उनीहरूको मनमा रहेको बाँकी जिज्ञासा पनि शान्त हुन सकोस् र उनीहरूले ती कन्याको तपस्याको अगाडिको परिणाम बुझ्न सकुन्। सुतजीले पनि ऋषिहरूको यो निष्कपट भक्तिभाव र एकाग्रता देखेर अत्यन्तै प्रसन्न हुँदै आगामी 11 अध्यायको कथा सुरु गर्ने अनुमति दिनुभयो। यस अध्यायको अन्तिम तात्विक सन्देश यो हो कि मनुष्यले आफ्नो जीवनमा कहिले पनि ईश्वरका नियमहरू र पवित्र कालखण्डको अनादर गर्नु हुँदैन। ती मुनि कन्याले पुरुषोत्तम मासको निन्दा गरेर जुन कष्ट भोगिन्, त्यो वास्तवमा सम्पूर्ण मानव जातिका लागि एउटा ठूलो चेतावनी र शिक्षा हो। हामीले आफ्नो सानो बुद्धि र अहंकारलाई त्यागेर शास्त्र र गुरुको वचनमा पूर्ण विश्वास राख्नुपर्छ, ताकि हाम्रो जीवनमा कहिले निराशा र अन्धकारको छाया नपरोस्। भगवान पुरुषोत्तमको यो महात्म्य कलियुगका जीवहरूको लागि परम कल्याणकारी र मोक्ष दिने साधन हो। यस अध्यायको कथा श्रवण गर्नाले मात्र पनि मनुष्यका आधा पाप नष्ट हुन्छन् र उनको मनमा सात्विक विचारहरूको उदय हुन्छ। त्यसैले हामी सबैले आफ्नो जीवनमा पुरुषोत्तम मासको महिमालाई बुझेर उहाँको शरणमा जानु आवश्यक छ, जसले गर्दा हाम्रो यो मानव जन्म पूर्ण रूपमा सफल र सार्थक बन्न सकोस्। श्री पुरुषोत्तम मास महात्म्यको 10 अध्याय यही पूरा हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्म्य नारायण नारद संवादे मुनिकन्या दुर्वासा संवादे पुरुषोत्तम तिरुस्कारो नाम 10 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: शक्ति गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू

0: हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: FM अध्यात्म ज्योति शांति रेडियो।

एफएम अध्यात्म ज्योति 104.8।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाई पछिको
2: उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032345054,
4: 9049528781।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: FM अध्यात्म ज्योति, शांति रेडियो।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, कहिलेकाहीँ संसार धेरै कोलाहल पूर्ण लाग्छ। मानिसहरू बोलिरहेका हुन्छन्, समय दौडिरहेको हुन्छ, विचारहरू थाकिरहेका हुन्छन्। तर यति धेरै आवाजहरूको बीचमा पनि केही विषयहरू यस्ता हुन्छन् जसले कहिले ठूलो स्वरमा बोल्दैनन् तर गहिरोसँग महसुस हुन्छन्। गङ्गा यस्तै एक मौन उपस्थिति हुन्। आज ज्येष्ठ शुक्ल दशमी, गङ्गा दशहराको पावन तिथि, एक यस्तो दिन जहाँ नदीलाई केवल पानीको धाराका रूपमा होइन शुद्धताको चेतनाको रूपमा स्मरण गरिन्छ। कल्पना गर्नुहोस्, हिमालयको शान्त काखबाट एउटा दिव्य प्रवाह पृथ्वीमा झरिरहेको छ। त्यो केवल जल होइन, त्यो करुणा हो, त्यो क्षमा हो, त्यो थाकेको मनलाई फेरि हलुका बनाउने ऊर्जा हो। भगीरथको तपस्याको कथा हामी सबैले सुनेका छौँ। एक राजाले आफ्ना पूर्वजहरूको उद्धारका लागि वर्षौंसम्म कठोर साधना गरे। अन्तत गङ्गा अवतरित हुन सहमत भइन्, तर पृथ्वीले उहाँको वेग सहन सक्दिन थिइन्। त्यसपछि भगवान श्री शिवले गङ्गालाई आफ्नो जटामा धारण गर्नुभयो। कति अद्भुत सन्तुलन छ यो कथामा। एकातिर प्रवाह, अर्कोतिर धैर्य, एकातिर शक्ति, अर्कोतिर स्थिरता। सायद यही कारणले गङ्गाको कथा आज पनि जीवित छ, किनभने जीवनलाई पनि यही दुई विषय चाहिन्छ, बग्ने क्षमता र सम्हालिने आधार। गङ्गा दशहरामा मानिसहरू स्नान गर्छन्, दीप बगाउँछन्, मन्त्र जप्छन्, तर यसको सबैभन्दा गहिरो पक्ष बाहिर होइन, भित्र हुन्छ। कहिलेकाहीँ मानिसलाई पानीले होइन, भावनाले शुद्ध बनाउँछ। जब मन साँच्चिकै पश्चाताप गर्छ, जब आत्मा फेरि उज्यालो हुन चाहन्छ, तब गङ्गाको स्मरण मात्रले पनि एउटा साधना बन्न सक्छ। गङ्गालाई माता किन भनियो होला? सायद किनभने नदीले कहिले भेदभाव गर्दैन, उहाँ सबैका लागि बग्नुहुन्छ, शान्त रूपमा, निरन्तर रूपमा, कुनै प्रतिफलको अपेक्षा बिना। आजको समयमा जहाँ मानिसहरू भित्रैबाट थाकिरहेका छन्, गङ्गाको ऊर्जा झन आवश्यक लाग्छ। हामीलाई फेरि सरल बनाउने ऊर्जा, हामीलाई सफा सोच्न सिकाउने ऊर्जा, फेरि मौनतासँग मित्रता गराउने ऊर्जा। आदरणीय श्रोता, गङ्गा दशहरा सायद यही सम्झना हो कि जीवनमा सबैभन्दा पवित्र विषयहरू धेरै ठूलो आवाजमा आउँदैनन्, ती शान्त रूपमा बग्छन्, र जसले महसुस गर्न सक्छ उसैको जीवन परिवर्तन हुन्छ। आज कुनै ठूलो बाचा होइन, केवल मनभित्र एउटा सानो संकल्प गरौँ। मनलाई अलि सफा बनाउने, विचारलाई अलि हलुका बनाउने र जीवनलाई अलि पवित्र बनाउने माता गङ्गाको शीतल कृपा हामी सबैको जीवनमा सधैँ बगिरहोस्। गङ्गा दशहराको पावन शुभकामना। हर हर गङ्गे।

0: FM अध्यात्म ज्योति 104.8 इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि, सम्पर्क नम्बर 5320411, 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: FM अध्यात्म ज्योति, शांति रेडियो।

0: सुमिश्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 98 0 18 30 0 0 7।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: कैप्टन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345054,
1: 9849528781।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि तिर
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए घुडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: आइया भन्ने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: सम्पर्क 9808300007
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ
5: त्यसैले
6: शुद्धता नै खोजौँ जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
8: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 98026788
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान
9: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820मा सम्पर्क गर्न सक्नुहुनेछ

0: सुनसर समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्ना सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखाना में निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चांदी का सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: एसई सक्यो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: मंदिर गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेंट एंड फाइनेंस कंपनी लिमिटेड यहाँ को विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ।
4: त्यसैले
5: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
6: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98020076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032345054,
7: 9849528781।
9: FM अध्यात्म ज्योति शांति रेडियो।

श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 MHz। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: ह्या, एक दुई दिन मात्र त हो नि, पछि त कामै गर्दैन नि।
0: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौँ।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
8: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
9: बार्सिलोना।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

मिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामान में 100% शुद्धता को ग्यारेन्टी दिने एकमात्र सिल्भर प्यालेस पसल नंबर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथाठाउँमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु

0: हजुर, जयश्री फुड्स को उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्सा घर लङ रेन्ज चामल
1: स्वाद मात्र होइन प्रेम पस्कने।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सदैव भरी।
1: कैप्टन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032454,
1: 9849528781।
3: One oh four eight.

1048.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048.

0: 1048.
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिल्यै जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि
7: सम्पर्क नम्बर 5320411 9802076888
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान

0: स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत गैस अपच यी समस्या साना जस्ता लाग्छन् तर दिन भर को जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस। कम्तानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164
4: 9832545
3: 9849528781।
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
6: जाडो भएपछि लगाउनु परेन त?
5: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
6: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
5: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

104.8.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: जय माता दी लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौं।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
0: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
1: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि। फोन नम्बर 4227445 4235 56।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
9: सम्पर्क नम्बर 5320411 9802076888।
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
10: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
11: जाडो भएपछि लगाउनु परेन त?
10: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
11: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
10: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
12: One oh four eight.

104.8.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: 104.8.
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल, स्वाद आज पनि उस्तै।
2: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9832454,
4: 9949528781।
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
7: जाडो भएपछि लगाउनु परेन त?
6: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
7: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: Together, we deliver.

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: मलाई ट्र्याक सुट चाहियो,
2: मलाई फ्रक,
3: मलाई पनि सुट,
4: अनि मलाई

0: साबेल छुच्चे पाटी
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

in the quick. This is 104.8 Quick Hits.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422345 423 3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8 FM 104.8 FM 104.8 MHz मा यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरुबाट।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz.
1: FM 104.8 MHz मा यहाँ रोहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरुबाट।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएमएजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

Yeah!

0: जय माता दी गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर पैलेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर पैलेस।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता नीता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलरिंग
0: या बेबी या
2: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227445356

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8.
1: We'll be right back.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: Out, out.
1: Stretch the tailoring.
0: Yeah, baby.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सबैतिर हडबल, कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ। त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ भरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाउँ, जाडो भगाउँ।
3: FM AJ 104.8 MHz.

1048.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

0: 1048.
1: We'll be right back.

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411 98026788।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सोच र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति सन्ध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 स्टुडियोको टेलिफोन नम्बर 4525401 फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने। स्वाद।

0: बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9808300887।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525

प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि।
2: सिल्वर स्टेट, एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाँकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र संतुष्टिको लागि

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने छ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

किलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800183007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ।
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
11: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
12: सम्पर्क नम्बर 5320411, 9800076888।
13: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
3: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
14: क्याप्टेन रेग्मीज फार्म हाउस।
15: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
14: क्याप्टेन रेग्मीज फार्म हाउस।
15: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
14: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
15: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
14: सेमिनार गोष्ठीका लागि उपयुक्त
15: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
14: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
15: सम्पर्क नम्बर
14: 9841470164,
15: 9032345054,
14: 9049528781।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

त आदरणीय श्रोता, साँझको आठ बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला आठ बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी श्री पुरुषोत्तम महिनाको दशौं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको दशौं अध्याय।

सुतजीले नैमिषारण्यका समस्त सोनक आदि ऋषिहरूलाई भन्नुभयो, हे मुनिहरू, अब म हजुरहरूलाई मूल कथाको त्यो अंश सुनाउँछु जहाँ दुर्वासा ऋषिले ती कन्यालाई पुरुषोत्तम मासको वास्तविक तात्विक स्वरूप बुझाउनु भएको छ। मूल सन्दर्भलाई पूर्ण रूपमा सुरक्षित राख्दै ऋषिले भन्नुभयो, हे सुन्दरी, अबको ठिक तेस्रो महिनामा यस धरतीमा परम पावन पुरुषोत्तम मासको आगमन हुँदैछ। यो महिना समयको साधारण चक्र होइन, यो त भगवान श्रीकृष्णको आफ्नै प्रतिबिम्ब हो। यस महिनामा जसले नियमपूर्वक श्रद्धाका साथ स्नान गर्दछ त्यो मनुष्य आफ्ना सम्पूर्ण ज्ञात अज्ञात पाप मानसिक दोष र प्रारब्धको बन्धनबाट पूर्ण रूपमा मुक्त हुन्छ। यस पुरुषोत्तम मासको तुलनामा संसारमा कार्तिक आदि कुनै पनि मास हुन सक्दैनन्। संसारका जति पनि अन्य मासहरू छन्, पक्षहरू छन् र जति पनि महापर्व वा पवित्र तिथिहरू छन्, ती सबै मिलेर पनि यस परम पूजनीय पुरुषोत्तम मासको सोह्रौँ कला अर्थात् एक सानो अंशको बराबर पनि हुन सक्दैनन्। यो महिना साक्षात गोलोक बिहारी श्रीकृष्णको प्राण भन्दा पनि प्रिय महिना हो। यसमा गरिएको सानो भन्दा सानो स्नान, शक्ति अनुसारको दान, भगवानको नामको जप अनुष्ठान र भगवत सेवाले मनुष्यका संसारका सबै मनोकांक्षित फलहरू पूर्ण गराइदिन्छ। त्यसैले हे सुपुत्री, तिम्रो यो अनाथपन र दुःखको आगोलाई शान्त पार्न तिमीले पनि यस आउँदै गरेको पुरुषोत्तम मासको नियमपूर्वक सेवा र व्रत गर, तिम्रो कल्याण हुनेछ। दुर्वासा ऋषिले ती कन्याको अगाडि यस महिनाको अलौकिक फललाई अझ प्रष्ट पार्न दुईवटा महान तीर्थको तुलनात्मक उदाहरण प्रस्तुत गर्नुभयो। ऋषि दुर्वासाले भन्नुभयो, हे मुनि कन्या, तिमीलाई यो संसारका ठूला ठूला तीर्थहरूको फलको शक्ति बताउँछु, जसलाई सुनेपछि तिमीले यस महिनाको अलौकिक सामर्थ्य थाहा पाउनेछौ। यदि कुनै मनुष्यले लगातार 12 वर्षसम्म परम पवित्र गङ्गा नदीको शीतल जलमा त्रिकाल स्नान गर्दछ भने उसले जुन अक्षय फल प्राप्त गर्दछ, अथवा जब सूर्य र बृहस्पति ग्रहको विशेष संयोग भएर सिंह राशिमा बृहस्पति आउँछन् अर्थात् सिंहस्थ बृहस्पति हुन्छ, त्यति बेला गोदावरी गङ्गा नदीमा स्नान गर्नाले जुन अत्यन्तै दुर्लभ महान र जन्म जन्मान्तरको पाप नाश गर्ने फल प्राप्त हुन्छ, ठिक त्यही सम्पूर्ण फल कुनै पनि मनुष्यले यस पुरुषोत्तम महिनामा केवल एक पटक मात्र पनि जुनसुकै स्थानमा बसेर श्रद्धापूर्वक स्नान गर्नाले सहजै प्राप्त गर्दछ। यो यस महिनाको साक्षात र प्रत्यक्ष फल हो जसमा कुनै संशय छैन। सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, भगवान श्रीकृष्ण काम्यक वनमा अर्जुनलाई अगाडिको वृत्तान्त सुनाउँदै भन्नुहुन्छ, हे अर्जुन, महर्षि दुर्वासा जस्ता त्रिकालदर्शी मुनिराज कन्यालाई यसरी हितोपदेशका परम पवित्र वचनहरू भनेर चुप हुनुभयो। उहाँले सोचिरहनु भएको थियो कि यो टुहुरी बालिकाले मेरो आज्ञा मानेर आफ्नो कल्याण गर्नेछिन्, परन्तु हे पाण्डु पुत्र, समयको खेल कस्तो हुन्छ भने उनी त मूढ र अज्ञानी बालिका जस्तो भइन्। दुर्वासा ऋषिका ती परम कल्याणी वचन सुनेर उनी प्रसन्न हुनुको साटो आफ्नो भित्री दुर्भावना र पूर्वजन्मको दोषका कारण प्रेरित भएर क्रोधित भइन्। उनले आफ्ना आँखाहरू कडा बनाउँदै महर्षि दुर्वासाको मर्यादालाई बिर्सिएर अत्यन्तै कटु बोलीमा भनिन्, हे ऋषिराज, हजुरले मलाई जुन सान्त्वना र उपाय दिनुभयो, हजुरका ती वचनहरू मलाई कति पनि ठिक र शास्त्रसम्मत लागेनन्। हजुर कसरी यस्तो अनौठो र विरोधाभास कुरा गर्न सक्नुहुन्छ? माघ आदि महिनाहरू जसमा साक्षात सूर्यदेवको उत्तरायण सुरु हुन्छ, तिनलाई हजुर कसरी थोरै फल दिने भन्न सक्नुहुन्छ? र संसारकै सबैभन्दा पवित्र मानिएको कार्तिक आदि महिनालाई हजुर कसरी कम वा तुच्छ भन्न सक्नुहुन्छ? के विधिपूर्वक सेवा गरिएको र सबै इच्छा पूरा गर्ने वैशाख महिनाले मानिसलाई इच्छित फल दिँदैन र? हजुर कुन आधारमा यी स्थापित महिनाहरूलाई कम भन्दै हुनुहुन्छ?
ती मुनि कन्याले आफ्नो अज्ञानताको पराकाष्ठ देखाउँदै महर्षि दुर्वासाको अगाडि पुरुषोत्तम मासको घोर निन्दा गर्न थालिन्। उनले भनिन्, हे मुनि, हजुर जुन महिनाको यति धेरै प्रशंसा गरिरहनु भएको छ, यो त वास्तवमा एउटा मलमास, फोहर, अपवित्र वा अधिक मास मात्र हो। यो महिना त संसारका सबै शुभ र वैदिक कर्महरूका लागि सर्वथा निन्दित, त्याज्य र अपवित्र मानिएको छ। यस महिनामा कुनै पनि माङ्गलिक कार्यहरू हुँदैनन्। हे मुनि श्रेष्ठ, हजुर आफै भन्नुहोस्, जुन महिनामा सूर्यको कुनै संक्रान्ति नै हुँदैन, जुन महिना सूर्यको संक्रान्ति गतिबाट सर्वथा रहित छ, यस्तो अनाथ, निन्दित र संक्रान्ति विहीन मनमासलाई हजुर कसरी संसारकै सबैभन्दा श्रेष्ठ महिना भन्न सक्नुहुन्छ? मलाई हजुरको यो कुरामा कति पनि विश्वास छैन। म यस निन्दित महिनाको सेवा गरेर आफ्नो समय र शक्ति कदापि नष्ट गर्ने छैन। हे ऋषिहरू, ती बालिकाले आफ्नो सानो बुद्धि र अहंकारको वशीभूत भएर साक्षात कालको स्वरूप बुझ्न नसकी महर्षि दुर्वासाको अगाडि यसरी पुरुषोत्तम मासको घोर अपमान गरिन्। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, क्रोधका लागि ब्रह्माण्डमै प्रख्यात भएका ती महातपस्वी महर्षि दुर्वासाको अगाडि उभिएर एउटा सानी केटीले यसरी शास्त्रको मर्यादा उल्लङ्घन गर्दै पुरुषोत्तम मासको निन्दा गरेको सुनेपछि महर्षिको सम्पूर्ण शरीर क्रोधको भीषण आगोले दनदनी जल्न थाल्यो। क्रोधका कारण उहाँका दुवै आँखाहरू साक्षात प्रलयको सूर्य जस्तै राताराता भए र उहाँको अनुहार भयानक देखिन थाल्यो। परन्तु महर्षि दुर्वासाले आफ्नो उग्र रूपलाई आफ्नो ज्ञान र विवेकको बलले भित्रभित्रै नियन्त्रण गर्न थाल्नुभयो। ओहो, यो कन्या त परम प्रिय र दिवंगत मित्र महर्षि मेधावीकी छोरी हुन्। यो अहिले पूर्ण रूपमा अनाथ र असहाय छे। यो बालिका अत्यन्त मूर्ख र अज्ञानी छे। यसलाई आफ्नो हित र अहितको कति पनि ज्ञान छैन। पुरुषोत्तम मासको यो अलौकिक महात्म्य र रहस्य जसलाई ब्रह्माण्डका ठुला ठुला ज्ञानी, तपस्वी र ऋषिहरूले त सजिलै बुझ्न सक्दैनन् भने यो कम बुद्धि, अल्प बुद्धि भएका साधारण पुरुष र कन्याहरूले कसरी बुझ्न सकोस्? यो बिना पिताकी कन्या पहिले नै आफ्नो जीवनको दुःख रूपी भीषण अग्निमा भित्रभित्रै सुलगिरहेकी छे। यसको शरीर शोक र कष्टले जीर्ण भइसकेको छ। यस्तो अवस्थामा यदि मैले यसलाई आफ्नो उग्र र भयानक श्राप दिएँ भने यसले त्यो श्रापको रापलाई कसरी सहन गर्न सक्छ? यो त सोही क्षण नष्ट भएर जानेछ। त्यसैले मैले आफ्नो क्रोधलाई शान्त पार्नै पर्छ। सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, महर्षि दुर्वासाले आफ्नो भित्र उठेको यो प्रलयकारी क्रोधलाई आफ्नो विवेक र दयाको बलले बिस्तारै पूर्ण रूपमा शान्त पार्नुभयो। उहाँ पुनः स्वस्थ र शान्त हुनुभयो। उहाँले व्याकुल र डराएकी तर अझै पनि अहंकारमा रहेकी कन्यातर्फ हेर्दै अत्यन्तै गम्भीर वचनहरू भन्न थाल्नुभयो। हे नादान, दुखी र नासमझ बालिका, तिमी अहिले दुःख र अज्ञानको चरम सीमामा छौ। त्यसैले तिमीले बोलेका यी कुवचनमाथि मेरो केही पनि क्रोध छैन। तिम्रो यो निर्भाग्य र मलिन मनमा जस्तो विचार आएको छ, तिमीलाई जे ठिक लाग्छ तिमी त्यही गर। म तिमीलाई करकाप गर्ने छैन, परन्तु अब जे हुनेवाला छ त्यो तिमीले कान खोलेर सुन। महर्षि दुर्वासाले अगाडि भन्नुभयो, हे मुनि कन्या, तिमीले आज मेरो अगाडि उभिएर साक्षात भगवान श्रीकृष्णको प्रियतम पुरुषोत्तम मासको जुन घोर अनादर, अपमान र निन्दा गरेकी छौ, त्यसको दुष्परिणाम तिमीले यस जन्ममा वा तिम्रो आउने जन्ममा अवश्य नै भोग्नु पर्दछ। कर्मको यो गति अकाट्य छ। केवल तिम्रा पूजनीय पिता महर्षि मेधावी मेरा परम प्रिय मित्र हुनुहुन्थ्यो। उहाँको आत्माको सम्मानको लागि र तिम्रो बालक अवस्थालाई दया गरेर म तिमीलाई यहाँ कुनै श्राप दिइरहेको छैन, किनकि तिमी आफ्नो शुभ तथा अशुभलाई पहिचान गर्न सक्दैनौ। तिम्रो कल्याण होस्, म त अब यहाँबाट साक्षात भगवान नारायणको निरन्तर सेवा र आराधनाको लागि प्रस्थान गर्दैछु। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, ऋषि दुर्वासाले यति भनेपछि उहाँ आफ्नो दण्ड र कमण्डलु लिएर त्यो कुटीको आँगनबाट झट्ट उठेर तीव्र गतिमा त्यहाँबाट हिँडिहाल्नुभयो।
उहाँको यो प्रस्थान सँगै त्यो आश्रम पुनः सहारा विहीन भयो। सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, महर्षि दुर्वासा त्यस आश्रमबाट निस्कने बित्तिकै साक्षात पुरुषोत्तम मासको अनादर र निन्दा गरेको त्यो भयानक पापको तत्काल प्रभाव देखिन थाल्यो। ती सुन्दरी र तेजस्वी मुनिकन्याको शरीरमा रहेका जुन स्वाभाविक चमक, कान्ति र ऊर्जा थियो, त्यो सोही क्षण पुरुषोत्तम मासको अदृश्य प्रभावका कारण पूर्ण रूपमा नष्ट भएर गयो। उनको अनुहार एउटा ग्रहण लागेको चन्द्रमा जस्तै कालो, निरस र मलिन देखिन थाल्यो। आफ्नो शरीरको यो रूप देखेर उनी छाँगाबाट खसे जस्ती भइन् र आफ्नो मनमा विचार गर्न थालिन्, ओहो, महर्षि दुर्वासाले मलाई श्राप त दिनुभएन, तर उहाँको प्रस्थानसँगै मेरो शरीरको यो अवस्था किन भयो? जे भए पनि मलाई विष्णुको त्यो महिना मलमास प्रति कुनै विश्वास छैन। म अब तत्काल फल दिने संहार र सृष्टिका मालिक माता पार्वतीका पति साक्षात श्री शङ्कर महादेवको आराधना र शरण लिनेछु। उहाँ त आशुतोष हुनुहुन्छ र चाँडै प्रसन्न हुनुहुन्छ। उहाँले मलाई अवश्य न्याय र सुख दिनुहुन्छ। यस्तो दृढ निश्चय गरेर उनी आफ्नो आश्रमको भित्र गइन् र कठोर तपस्या गर्ने तीव्र इच्छा र संकल्प गर्न थालिन्। सुतजीले कथाको अन्त्य गर्दै ऋषिहरूलाई भन्नुभयो, हे शौनक आदि ऋषिहरू, ती मुनिकन्याले आफ्नो मनमा यो कुरा दृढतापूर्वक निश्चय गरिन् कि उनी अब भगवान विष्णु वा पुरुषोत्तम मासको नाम पनि लिने छैनन्। उनले महर्षि दुर्वासा जस्ता प्रबल मुनिका ती कल्याणकारी र हितोपदेश वचनहरूलाई पूर्ण रूपमा निन्दित र त्याज्य सम्झिन्। उनले आफ्नो भेद बुद्धिको वशीभूत भएर आफ्नो वन आश्रममा केवल र केवल भगवान शङ्करको सेवा र कठिन पूजा गर्न सुरु गरिन्। उनले सोचेकी थिइन् कि शिवको आराधनाबाट उनले आफ्नो सबै दुःख सजिलैसँग पार लगाउने छिन्। तर साक्षात पुरुषोत्तमको अपमान गरेर सुरु गरेको यो यात्रा उनको जीवनको एउटा ठूलो भूल र कष्टको कारक साबित हुनेवाला थियो। बद्रिका आश्रममा भगवान नारायणको मुखारविन्दबाट दशौं अध्यायको यो अद्भुत र रहस्यमय कथा सुनिरहनुभएका देवर्षि नारदको मनमा एउटा गहिरो कौतूहल र आश्चर्य पैदा भयो। उहाँले आफ्ना दुवै हात जोडेर सोध्नुभयो, हे प्रभु, हे सृष्टिपालक, महर्षि दुर्वासाले ती कन्यालाई यति सुन्दर उपाय सिकाउँदा पनि उनको बुद्धि किन यसरी भ्रष्ट भयो? उनले साक्षात पुरुषोत्तम मासको निन्दा गर्ने आँट कसरी गरिन्? हे जनार्दन, भगवान विष्णु र ब्रह्माजीलाई छोडेर उनले केवल भगवान शिवको मात्र आराधना किन रोजिन्? के भगवान शिवले उनको त्यो कठोर तपस्याबाट प्रसन्न भएर उनलाई आशीर्वाद दिनुभयो? कृपा गरेर मलाई यो कर्मको सूक्ष्म गति र ती कन्याको अगाडिको भविष्य विस्तारपूर्वक बताइदिनुहोस्। देवर्षि नारदको यो गम्भीर र न्यायपूर्ण प्रश्न सुनेपछि भगवान नारायणले बिस्तारै मुस्कुराउँदै भन्नुभयो, हे देवर्षि, मानिसको जीवनमा काल, समय र कर्मको प्रभाव अत्यन्तै बलियो हुन्छ। ती मुनि कन्याले पूर्व जन्ममा जुन अहंकार गरेकी थिइन् त्यसैको संस्कार उनको यस जन्मको अन्तकरणमा पनि लुकेको थियो। महर्षि दुर्वासा जस्ता महान सन्तको सानिध्य पाउँदा पनि उनको त्यो पूर्व जन्मको दोषले गर्दा उनको बुद्धि विपरीत दिशामा गयो। जब मानिसको भाग्य कमजोर हुन्छ तब उसलाई हित गर्ने मानिस पनि शत्रु जस्तो लाग्छ र कल्याणकारी कुरा पनि विष जस्तो लाग्छ। ती कन्याले पुरुषोत्तम मासलाई मलमास भनेर जुन निन्दा गरिन् त्यो वास्तवमा उनको आफ्नो अज्ञानताको पराकाष्ठा थियो। अब उनको त्यो तपस्याले के मोड लियो त्यो सुन्नुहोस्। सुतजीले नैमिषारण्यका समस्त शौनकादि ऋषिहरूलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, भगवान श्रीकृष्णले अर्जुनलाई यो कथा सुनाउँदै हुनुहुन्छ कि ती मुनि कन्याले कसरी आफ्नो जीवनलाई कठोर तपस्याको आगोमा हुमिन्। उनले आफ्नो कोमल शरीरको अलिकति पनि माया गरिनन्, किनभने दिनभरि सूर्यको तापमा बस्ने, रातभरि चिसो जमिनमा सुत्ने र केवल वनका सुक्खा पातहरू मात्र खाएर उनले शिवको नाम जप्न थालिन्। उनको यो दृढता र जिद्दीपन देखेर वनका हिंसक जनावरहरू पनि अचम्ममा परे। तर उनको यो तपस्याको अगाडि महर्षि दुर्वासाको आज्ञाको उल्लङ्घन र पुरुषोत्तम मासको अपमान लुकेको हुनाले उनको शरीरको तेज बिस्तारै घट्दै गएको थियो। उनी भित्रभित्रै कान्तिहीन र कुरूप हुँदै गइन्।
तर उनको मनमा रहेको त्यो शिव आराधनाको संकल्प अलिकति पनि डगमगाएन। यस संसारमा मनुष्यले धेरै पटक आफ्नो सानो बुद्धि र अहंकारका कारण ठूला ठूला सुअवसरहरू गुमाउने गर्छ। ती मुनि कन्याको यो कथाले सम्पूर्ण मानव जातिलाई यही सन्देश दिन्छ कि जब कुनै अनुभवी ज्ञानी र सद्गुरुले हाम्रो हितको लागि कुनै मार्ग देखाउँछन् तब आफ्नो कुतर्क र घमण्डको प्रयोग गर्नु हुँदैन। ती कन्याले वैशाख कार्तिक र माघ महिनाको तुलना गरेर पुरुषोत्तम मासलाई जुन निन्दा गरिन् त्यो वास्तवमा उनको संसारी र सीमित सोचको परिणाम थियो। संसारका मानिसहरू पनि धेरै पटक बाहिरी चमक धमक र सांसारिक नियमहरूमा यति धेरै फस्छन् कि उनीहरूले ईश्वरको त्यो अलौकिक र आध्यात्मिक स्वरूपलाई चिन्न सक्दैनन्। पुरुषोत्तम मास बाहिरबाट मलमास वा अपवित्र देखिए पनि भित्रबाट त्यो साक्षात भगवत कृपाको महासागर हो। ती कन्याले यो रहस्य बुझ्न नसक्दा उनले आफ्नो सुखको मार्गलाई आफैले बन्द गरिन् र दुःखको अर्को एउटा लामो बाटो रोजिन्। यस अध्यायमा महर्षि दुर्वासाको एउटा सर्वथा नयाँ र महान स्वरूप संसारको अगाडि प्रकट हुन्छ। सधैँ आफ्नो क्रोधका लागि चिनिने महर्षिले एउटी साधारण र मूर्ख केटीको यति ठूलो अपमानलाई पनि सहजै सहन गर्नुभयो। उहाँले आफ्नो क्रोधलाई आफ्नो विवेकले जित्नुभयो किनकि उहाँलाई आफ्नो दिवंगत मित्र महर्षि मेधावी प्रतिको कर्तव्य र प्रेमको सम्झना थियो। महर्षि दुर्वासाको यो व्यवहारले के सिकाउँछ भने साँचो सन्त र ज्ञानी पुरुषहरू बाहिरबाट जतिसुकै कडा देखिए पनि उनीहरूको हृदयभित्र अनाथ र असहाय जीवप्रति असीम करुणा लुकेको हुन्छ। उहाँले ती कन्यालाई श्राप दिन सक्नुहुन्थ्यो तर उहाँले उनलाई आफ्नै कर्मको फल भोग्नका लागि छोडिदिनुभयो। उहाँको यो विदाई र उदारता वास्तवमा ती कन्याको लागि एउटा ठूलो सुअवसर थियो जसलाई उनले चिन्न सकेनन्। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, जब महर्षि दुर्वासा बदरीका आश्रमतर्फ जानुभयो तब ती कन्याले आफ्नो आश्रमको नजिकै एउटा कठिन स्थान छनौट गरिन्। उनले भगवान शिवलाई प्रसन्न गर्नका लागि आफ्नो आहार पूर्ण रूपमा त्यागिन्। सुरुमा उनले केवल वनका फलहरू खाइन्, त्यसपछि उनले केवल पानीको भरमा दिनहरू काटिन् र अन्तमा उनले पानी पनि छोडेर केवल हावा खाएर तपस्या गर्न थालिन्। उनको यो कोमल र सुन्दर शरीर विस्तार एउटा सुकेको काठ जस्तै हुँदै गयो। उनका आँखाहरू भित्र धसिए, उनको छाला सुक्यो र उनको शरीरमा रहेका हड्डीहरू स्पष्ट रूपमा देखिन थाले। तर उनको मनमा रहेको त्यो दृढ इच्छा शक्ति र भगवान शिवप्रतिको एकहोरो भक्ति भने बढ्दै गइरहेको थियो। उनी आफ्नो यो कठोर कष्टको बलले साक्षात शङ्कर भगवानको आसनलाई हल्लाउन चाहन्थिन् ताकि उहाँ प्रकट भएर उनको दुःख दूर गरिदिउन्। ती कन्याको शरीरको कान्ति हराउनुको पछाडि एउटा गहिरो आध्यात्मिक रहस्य लुकेको छ। पुरुषोत्तम मास साक्षात तेज र ऊर्जाको स्वरूप हो। जब कुनै जीवले यस महिनाको निन्दा गर्छ तब उसको अन्तःकरणमा रहेको सात्विक तेज र ऊर्जा सोही क्षण नष्ट भएर जान्छ। ती कन्याले महर्षि दुर्वासाको अगाडि जुन कुवचन बोलिन् त्यसले उनको पूर्वजन्मको बाँकी रहेको पुण्यलाई पनि एकै क्षणमा भस्म गरिदियो। त्यही कारणले गर्दा महर्षिले श्राप नदिँदा पनि उनी पुरुषोत्तम मासको अदृश्य प्रभावका कारण तुरुन्तै कान्तिहीन र मलिन भइन्। यो घटनाले के सिद्ध गर्दछ भने ईश्वरका नियमहरू र पवित्र कालखण्डको अनादर गर्दा मनुष्यले कुनै बाहिरी सजाय नपाए पनि उसको आफ्नै भित्री आत्मबल तेज र भाग्य सोही क्षण कमजोर हुन थाल्छ। ती कन्याले आफ्नो यो बदलिएको रूप देखेर पनि आफ्नो गल्ती स्वीकार गरिनन्। बरु उनी झन बढी जिद्दी भएर शिवको आराधनाका लागि अगाडि बढिन्। यस अध्यायको एउटा ठूलो तात्विक सन्देश यो हो कि भगवान विष्णु र भगवान शिवमा कुनै भेद छैन। जो मनुष्यले विष्णुको निन्दा गरेर शिवको पूजा गर्छ वा शिवको निन्दा गरेर विष्णुको पूजा गर्छ उसको त्यो पूजा र तपस्या कहिले पनि पूर्ण रूपमा सफल हुँदैन। ती मुनि कन्याले महर्षि दुर्वासाले बताएका विष्णुका प्रिय पुरुषोत्तम मासलाई निन्दित र मलमास भनिन्। त्यसलाई छोडेर केवल शिवको सेवामा लागिन्। उनको यो भेद बुद्धि नै उनको तपस्याको सबैभन्दा ठूलो अवरोध थियो।
भगवान शिव आफै निरन्तर भगवान विष्णुको नाम जप गरिरहनुहुन्छ। भगवान विष्णु आफै शिवको आराधना गर्नुहुन्छ। त्यसैले साक्षात पुरुषोत्तमको अपमान गरेर शिवलाई प्रसन्न गर्न खोज्नु ती कन्याको अर्को एउटा अज्ञानता थियो, जसले गर्दा उनको आगामी दिनमा अझ बढी कठिन र अनौठो परिस्थितिहरूको सामना गर्नुपर्ने थियो। महाज्ञानी सुतजीले नैमिषारण्यका ऋषिहरूलाई यस अध्यायको फलश्रुति बुझाउँदै भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार भगवान नारायणले देवर्षि नारदलाई दशौं अध्यायको यो परम गोपनीय शिक्षाप्रद र अद्भुत वृत्तान्त बताउनुभयो। यो अध्याय मनुष्यको अहंकार, अज्ञानता र कर्मको फललाई बुझाउने एउटा उत्कृष्ट माध्यम हो। जो मनुष्यले यस दशौं अध्यायको कथालाई पूर्ण श्रद्धा, एकाग्र चित्त र भक्तिभावका साथ श्रवण गर्दछ, उसको मनमा रहेको अहंकार, कुतर्क र अज्ञानताको अन्धकार सदाको लागि नष्ट भएर जान्छ। यस अध्यायको नियमित पाठ वा श्रवण गर्नाले मनुष्यलाई सही र गलतको पहिचान गर्ने विवेक प्राप्त हुन्छ। उसको बुद्धि भ्रमित हुनबाट जोगिन्छ र उसले आफ्ना गुरु तथा ज्येष्ठ नागरिकहरूको आदर गर्ने उत्तम संस्कार प्राप्त गर्छ। भगवान पुरुषोत्तमको कृपाले उसको घरमा आउने आकस्मिक बाधाहरू दूर हुन्छन् र उसको अन्तस्करण शुद्ध हुन्छ। यस अध्यायले कलियुगका संसारी जीवहरूका लागि गुरुको आज्ञा र उहाँको वचनको महत्वलाई स्पष्ट रूपमा बुझाउँछ। ती मुनिकन्याका पिता महर्षि मेधावीको अनुपस्थितिमा महर्षि दुर्वासा नै उनका लागि पिता र गुरु समान हुनुहुन्थ्यो। उहाँले ती कन्याको दुःख देखेर आफैले आफ्नो हितकारी वचन प्रकट गर्नुभएको थियो। यदि ती कन्याले आफ्नो सानो बुद्धिलाई छोडेर गुरुको त्यो आज्ञा मानेको भए उनले यो घोर कष्ट भोग्नुपर्ने थिएन। संसारका मानिसहरू पनि धेरै पटक आफ्ना गुरु र शास्त्रको वचनलाई पुराना वा काम नलाग्ने सम्झेर आफ्नै मनमर्जीले साधना र कर्महरू गर्न थाल्दछन्, जसको परिणाम स्वरूप उनीहरूको जीवनमा धेरै हण्डर र ठक्कर खानुपर्छ। यो कथाले हामीलाई यो सिकाउँछ कि गुरुले देखाएको मार्ग जतिसुकै साधारण वा अनौठो देखिए पनि त्यसको पछाडि हाम्रो कल्याण लुकेको हुन्छ। भगवान श्रीकृष्ण

परिणाम स्वरूप उनीहरूको जीवनमा धेरै हन्डर र ठक्कर खानुपर्छ। यो कथाले हामीलाई यो सिकाउँछ कि गुरुले देखाएको मार्ग जतिसुकै साधारण वा अनौठो देखियो पनि त्यसको पछाडि हाम्रो कल्याण लुकेको हुन्छ। भगवान श्री कृष्णको अनादर गर्छ उसले साक्षात शिवको तपस्या गरेर पनि कठिन परीक्षाबाट गुज्रिनु पर्छ। यो अद्भुत सामञ्जस्य र कर्मको चक्र नै यस पुरुषोत्तम मासको महात्म्यको प्राण हो, जसलाई सुनेर अर्जुनको मनमा पनि यस पवित्र महिनाप्रति गहिरो श्रद्धा र सम्मान जागृत भएको थियो। ती कान्तिहीन भएकी मुनिकन्याले आफ्नो आश्रमको चारैतर्फ एउटा कठोर घेरा तयार गरिन्, जहाँ उनी बाहेक कोही पनि जान सक्दैन थियो। उनले आफ्नो मनलाई संसारका ती विचारहरूबाट पूर्ण रूपमा अलग गरिन्। जाडो महिनाको कठ्याङ रुदो चिसोमा उनी नदीको चिसो पानीमा उभिएर तपस्या गर्थिन्। वर्षाको समयमा खुल्ला आकाश मुनि बस्थिन् र गर्मी महिनामा चारैतर्फ आगो बालेर पञ्चाग्नि तप गरी आफ्नो शरीरलाई तपाउँथिन्। उनको यो कठोर तपस्या देखेर वनका रुख बिरुवाहरू पनि ओइलाए झैँ भए। उनको मुखबाट निरन्तर शिव शिवको ध्वनि मात्र निस्किरहन्थ्यो। उनको यो अवस्था देखेर साक्षात स्वर्गका देवताहरू पनि चिन्तित भए कि एउटी सानी कन्याले आफ्नो शरीरलाई यति धेरै कष्ट किन दिइरहेकी छे। परन्तु उनको मनभित्र रहेको त्यो महर्षि दुर्वासा प्रतिको प्रतिशोध र पुरुषोत्तम मास प्रतिको अनादरको भावनाले उनलाई झन बढी ऊर्जा दिइरहेको थियो। यस अध्यायको अगाडिको प्रसङ्गमा महर्षि दुर्वासा जब यो आश्रमबाट बाहिर निस्कनुभयो, उहाँ सिधै परम पावन बद्रिका आश्रमतर्फ बढ्नुभयो। उहाँको मनमा ती कन्याको व्यवहारप्रति कुनै रिस थिएन। सुतजीको मुखार बिन्दबाट दशौं अध्यायको यो परम पावन शिक्षाप्रद र रसपूर्ण कथा सुनेपछि नैमिषारण्यका समस्त सौनक आदि ऋषिहरूको मन परम सन्तोष, आनन्द र शान्तिले भरियो। उनीहरूले महसुस गरे कि यो कथा केवल एउटा इतिहास मात्र होइन, यो त उनीहरूको आफ्नै अन्तरकरणलाई शुद्ध बनाउने र अहंकारलाई नष्ट गर्ने एउटा दिव्य ऐना जस्तै हो। उनीहरूले सुतजीको अगाध ज्ञान र सुन्दर भाषा शैलीको मुक्त कण्ठले प्रशंसा गरे। ऋषिहरूले सुतजीलाई विन्ती गरे कि उहाँले यो कथामृतलाई यसरी नै अगाडि बढाउँदै लैजानुहोस्, ताकि उनीहरूको मनमा रहेको बाँकी जिज्ञासा पनि शान्त हुन सकोस् र उनीहरूले ती कन्याको तपस्याको अगाडिको परिणाम बुझ्न सकुन्। सुतजीले पनि ऋषिहरूको यो निष्कपट भक्तिभाव र एकाग्रता देखेर अत्यन्तै प्रसन्न हुँदै आगामी 11 अध्यायको कथा सुरु गर्ने अनुमति दिनुभयो। यस अध्यायको अन्तिम तात्विक सन्देश यो हो कि मनुष्यले आफ्नो जीवनमा कहिले पनि ईश्वरका नियमहरू र पवित्र कालखण्डको अनादर गर्नु हुँदैन। ती मुनि कन्याले पुरुषोत्तम मासको निन्दा गरेर जुन कष्ट भोगिन्, त्यो वास्तवमा सम्पूर्ण मानव जातिका लागि एउटा ठूलो चेतावनी र शिक्षा हो। हामीले आफ्नो सानो बुद्धि र अहंकारलाई त्यागेर शास्त्र र गुरुको वचनमा पूर्ण विश्वास राख्नुपर्छ, ताकि हाम्रो जीवनमा कहिले निराशा र अन्धकारको छाया नपरोस्। भगवान पुरुषोत्तमको यो महात्म्य कलियुगका जीवहरूको लागि परम कल्याणकारी र मोक्ष दिने साधन हो। यस अध्यायको कथा श्रवण गर्नाले मात्र पनि मनुष्यका आधा पाप नष्ट हुन्छन् र उनको मनमा सात्विक विचारहरूको उदय हुन्छ। त्यसैले हामी सबैले आफ्नो जीवनमा पुरुषोत्तम मासको महिमालाई बुझेर उहाँको शरणमा जानु आवश्यक छ, जसले गर्दा हाम्रो यो मानव जन्म पूर्ण रूपमा सफल र सार्थक बन्न सकोस्। श्री पुरुषोत्तम मास महात्म्यको 10 अध्याय यही पूरा हुन्छ। इति श्री पद्म पुराणे अधिक मास महात्म्य नारायण नारद संवादे मुनिकन्या दुर्वासा संवादे पुरुषोत्तम तिरुस्कारो नाम 10 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
7: तपाईँ अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800 30 007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ।
8: जेजे ज्वेलर्स
9: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411, 9800 20 76 888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदिम श्रोता एटिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

र कालको गतिलाई बुझ्नुभयो। उहाँले गम्भीर हुँदै ती मुनि कन्यालाई भन्नुभयो, हे बाला, हे सुन्दरी, तिमीले आफ्नो मुखबाट जुन वचन प्रकट गरेकी छौ भविष्यमा ठिक त्यस्तै हुनेछ। यसमा कुनै अन्यथा हुने छैन। तिमीले मसँग वरदान माग्दा स्पष्ट रूपमा 5 पटक पति शब्दको उच्चारण गरेकी छौ। त्यसैले मेरो यो वरदानको प्रभावले गर्दा तिम्रा 5 पतिहरू हुनेछन्। यो मेरो अटल वचन हो। आदरणीय श्रोता, भगवान श्री कृष्णले काम्यक वनमा अर्जुनलाई अगाडि भन्नुभयो, हे अर्जुन, जब साक्षात भगवान शिवको मुखारविन्दबाट यस्तो सामाजिक र धार्मिक नियम विपरीत जस्तो लाग्ने वचन ती बालिकाले सुनिन्, तब उनी छाँगाबाट खसे जस्तै भइन्। उनको खुसी एकै क्षणमा आश्चर्य र डरमा बदलियो। उनी अचम्मित हुँदै महादेवसँग प्रतिवाद गर्न थालिन्। ती मुनि कन्याले आश्चर्य प्रकट गर्दै भनिन्, हे सदाशिव, हजुर यो के भन्दै हुनुहुन्छ? यस संसारमा र शास्त्रको मर्यादामा एउटी स्त्रीको केवल एक मात्र पति हुन सक्छ। यो नै सनातन धर्मको नियम हो। मैले यस धरतीमा कतै पनि एउटी स्त्रीका 5 पति भएका कुरा न त कहिले आफ्नो आँखाले देखेको छु, न त आफ्ना पूजनीय पिताका मुखबाट कहिले सुनेकी नै छु। हो, यो कुरा सत्य हो कि एक पुरुषका 5 वा 100 भन्दा बढी स्त्रीहरू हुन सक्छन्। त्यो शास्त्र सम्मत पनि मानिएला। तर एउटै स्त्री भएर कसरी 5 जना पुरुषको पत्नी हुन सक्छु? हे प्रभु, हजुर जस्तो ब्रह्माण्डकै मालिकलाई यस्तो धर्म विपरीत कुरा भन्नु सर्वथा योग्य हुँदैन। यदि हजुरले मलाई यस्तो अनौठो वरदान दिनुभयो भने भविष्यमा मानिसहरूले हजुरको यो न्यायमाथि प्रश्न उठाउनेछन् र यसले हजुरलाई नै लज्जा बोध गराउनेछ। कृपा गरेर आफ्नो यो वरदान फिर्ता लिनुहोस्। आदरणीय श्रोता, कथा प्रसङ्गलाई अगाडि बढाउँदै भगवान् श्रीकृष्णले भन्नुभयो, हे पाण्डुपुत्र, ती कन्याको यस्तो तार्किक र व्याकुलतापूर्वक कुरा सुनेपछि भगवान् शिवले बिस्तारै मुस्कुराउँदै उनीमाथि भएको शङ्का निवारण गर्नुभयो र भविष्यको गुप्त रहस्य खोल्नुभयो। भगवान् शिवले सम्झाउँदै भन्नुभयो, हे सुपुत्री, तिमी आत्तिनु पर्दैन। तिम्रा यी 5 पतिहरू यस वर्तमान जन्ममा हुने होइनन्। तिम्रो यो वरदान तिम्रो आगामी जन्ममा मात्रै फलित हुनेछ। तिमीले मेरो कुराको गुण अर्थ बुझ्न सकिनौ। आफ्नो अर्को जन्ममा तिमी कुनै साधारण स्त्री जस्तो आमाको कोखबाट उत्पन्न हुने छैनौ। तिम्रो जन्म तिम्रो यसै जन्मको घोर तपस्याको बलका कारण साक्षात यज्ञको पवित्र अग्निबाट हुनेछ। तिमी अग्निपुत्री भएर यस धरतीमा प्रकट हुनेछौ। त्यहाँ तिमीले संसारका समस्त सुख ऐश्वर्य सम्मान प्राप्त गरी अन्तमा परम पदलाई प्राप्त गर्नेछौ। आदरणीय श्रोता, भगवान् शिवले अगाडि भन्नुभयो, हे बाले, तिमीले जुन गल्ती गरेकी थियौ त्यो त्यसैको सजाय पनि हो। ध्यान दिएर सुन, ती महाक्रोधी महर्षि दुर्वासा अरू कोही नभएर साक्षात मेरै अंश मेरै रूप हुन्। तिमीले आफ्नै कुटीको आँगनमा आएका ती महान ऋषिको घोर तिरस्कार र अपमान गर्यौ। यदि महर्षि दुर्वासा थोरै मात्र पनि कोपायमान भएका भए उनीसँग आफ्नो तपोबलले एकै क्षणमा तिनै लोकलाई जलाएर भस्म गरिदिने शक्ति थियो। तिमीले उनको अगाडि कुतर्क गरेर अत्यन्तै महान ब्रह्म तेजको घोर अपहेलना गर्यौ। तिम्रा पिता महर्षि दुर्वासाका मित्र भएकाले उहाँले तिम्रो रक्षा गर्नुभयो। तर कर्मको फल तिम्रो खात